0: زمان
1: ماں بھلا کہڑا زدی کہیں بارڑے جہڑی اچے تھی ہودتے جہپل صفا احساس کھاں خالی رحم اے کیا سکھاں خالی لگے فرعون تھی تہیں پل لگے تھی ہو بہو جہڑی ضیاء الحق اے ہٹلر مجھے محبوب ڈکٹیٹر مجھے محبوب ڈکٹیٹر سندھو جے چھولڑن جہڑی مٹھی جے مورڑن جہڑی بھٹائی جے سرن ورگی مدھر سنگیت اے سرگم دمبورا تار اے مولے سمورے ساہ کھاں پیاری دمبورو تار آ مولے سمورے ساہ کھاں پیاری روئے ارواح کھاں پیاری سجو سنسار آ مولے اللہ لاڈلی آہے مکھن جی چاڑڑی آہے کھلے تا پھول مہکائے روئے تا رات جاگائے ملے تا مور رکھساں کن ملے تا مور رکھساں تھن چھجے تا ساہ سہکائے رسن کہن کھاں سکھی آہے کوہن کہن کھاں سکھی آہے یہ مکھے خبر نہ ہے جہے تھی ہو حقیقت میں چہے تھی خواب میں اکثر نکی تھی پیار سا سمجھے سہے تھی کی نکو دڑکو ٹھکے ٹھوکے این کھڑکائے وٹھے وہوار تھی پہنجو اڑیتے بس اڑی آہے مزاجن چڑ چڑی آہے ہوبتی کھوپڑی آہے سڑے تھی برف باری میں کڑھے تھی سرد سیارے میں ٹھہرے تھی آگ بھڑکائے دلن جا چین تڑپائے تھکاوٹ نیہ سارے جی بغاوت اوڑے پاڑے جی صبح این شام دھارے جو وہی پو واند کائی میں چھنڈے تھی چھوہڑا سارا اندھا این کے منڈا کانا ہنے الزام تھی موتے چری کے کوت سمجھائے نی مکھے نہ تڑپائے سندس میں سا ہوا مجھو چری بھی سا ہوا مو سندس میں سا ہوا مجھو چری بھی سا ہوا مجھو ملے بھگوان جہڑی آ رحیم و رام جہڑی آ ملے کابو آہے قبلو نکی موکھاں جدا آہے مجھے محبوب ڈکٹیٹر مجھے لئے خود خدا آہے خدا آخر خدا آہے خدا کے کیر سمجھائے خدا کے کیر سمجھائے ویلکم بیک بھلیکار پروگرام دل جی گل سنگر آؤں ہیں عابد چوہان اوہ بدھی رہا ہو جی اے ایف ایم نیٹورک جی دوستو مکھے بھی بے صبری سے ساگی ہوئی اڑی طریقے سے انتظار ہو جی اوہ کے انتظار رہندو ہے اسا سا گل بول کرن جو ہے مکھے بھی چاہ ہوئی ہوئی پند کرائے ایف ایم جی آفس میں پہنچائے تو اوہ سا گل بول کرن پروگرام دل جی گال کھوڑ ساری تھی دل جی گال گد لائن تے کالر موجود ہے السلام علیکم کیر سائیں کتا گا
2: وعلیکم السلام
1: کیڑو سولنگی
2: عزیز سولنگی
1: بھائی عزیز سولنگی ویلکم بھلی کار خوش آمدید پیارا کتا پہ گلا ہو جی کیا بھلی کار پروگرام میں با پروگرام کیا بھی لگے پیارا ہاں میں کھوڑ سارا سٹن شاعرن جو سندر جے بھلوڑ شاعرن جی شاعری شامل تھی رہی ہے رگو مجھے کون ہوں من ناچیز بھی پہنجو ایک دن میں کو پڑھن دو آیاں سو اواں کے جکا جو کی شاعری بدھائی سے وہ ہے اسا جے پری پیارے دل ربا دل بر دوست مصور چوہان صاحب جو نظم پڑھیو سے
2: بھائی تمام سکھو جو نظم ہو دل بنائی اسن جو داتا کی دل بار بار دیے دی چوہان صاحب تمام پروگرام جو بھلو اسا کے مزو دے
1: لکھ لائک محبتوں اواں جو چا چون چاہیں تو کا دل جی گال کو پیارے جو پیغام
2: بس ماں ہی چوندس سور ہر ہلے جو ہن میں ٻارن تعلیم جے تمام سوچ تھی ہوئی ہے ٻارن جے کرے مانو تعلیم ڏیارے ٻارن کے ٻارن جی دیکھ بھال ہی رکھے
1: ہاں بالکل یہ تمام پیارو پیغام اواں جو ہے हर वालदेन फिक्रमंद रहंदो आहे पंहिंजे ॿार जी सुठी परवरिश ऐं तालीम जे लाइ इहो रहणु घुर्जे, छाकाणि त इल्म खां सवाइ कुझु बि नाहे।
2: बिल्कुलु बिल्कुलु साईं, जेके दिल ते ॿुधायो थो
1: जी कयां। बिस्मिल्ला
2: समुंड मुंहिंजो साह लहर लहर में तूं,
1: हा हा समुंड मुंहिंजो
2: साह भायो मूं परे तोखे पाण खां।
1: वाह साईं वाह वाह वाह।
2: बसि हाणे कुझु दोस्त जेके मुंहिंजे पिया उन जा नाला वठंदासीं।
1: दोस्तनि खे शामिल कयो पहिरां
2: जी। अकबर डोंकी आहे, भुट्टो सोलंगी आहे, खालिद लाशारी आहे, इकबाल लाशारी आहे, कुर्बान खासकेली, अजीब दरबार,
1: सॼी संगत खे, अव्हां जी सॼी संगत खे मुंहिंजा बि नाचीज़ जा
2: साईं महिरबानी।
1: लख लाइ मोहबतूं। थैंक यू पहिरां। इहे मोहबतूं अव्हां जूं कॉलर लाइन ते असां सां मौजूदु आहे, छाकाणि त अव्हां जूं शिकायतूं रहंदियूं आहिनि त कॉल घटि अटेंड थींदी आहे, पर ईअं नाहे को असां कंटिन्यूसली हींअर कॉल अटेंड कंदासीं, फरमाइशूं बि शामिल थींदियूं, ॻाल्हि ॿोल बि थींदी। कॉलर लाइन ते मौजूदु आहे, अस्सलाम वालेकुम, केर साईं किथां खां?
0: साईं हेलो
1: साईं, मुंहिंजा
0: चौहान साहब, छा हाल आहे साईं?
1: साईं अलाह एहसान दुआऊं, अव्हां ॿुधायो।
0: मां सखराचर डीपीए खां अनवर मंगी थो ॻाल्हायां। सर
1: अनवर मंगी साईं, वेलकम भलीकार ख़ुशामदीद प्रोग्राम में पहिरां।
0: तव्हां ख़ुशि आहियो साईं?
1: अलाह जा एहसान। मूंखे लॻे थो त अव्हां जी
0: ॾाढो प्रोग्राम तव्हांजो प्यारो आहे, भलो आहे, तकरीबन अठनि ॾींहनि खां ॿुधूं था, पर कॉल मिलाईंदे मिलाईंदे अॼु असांखे मौको मिलियो आहे तव्हां सां ॻाल्हाइण जो।
1: जी बिल्कुल,
0: तव्हांजा लख थोरा तव्हां असांजी कॉल अटेंड कई।
1: जी जी जी जी।
0: हिकिड़ो सर शायर अर्ज़ु कंदासीं, माण्हू प्यारा अलाए काॾे जा, प्यार वारा अलाए काॾे जा, आरसीअ में अछाण निकिरी पई, वार कारा अलाए काॾे जा, लप चोरिया तुरी न सघिया, लफ़्ज़ सारा अलाए काॾे विया, प्यार वारा अलाए काॾे विया, रात कारी इंतज़ारीअ में सुबुह तारा अलाए काॾे विया, माण्हू प्यार अलाए काॾे विया। सर कुझु दोस्तनि जा नाला आहिनि, चाहे मुनवर अली मंगी, मोहम्मद अली मंगी, ऐं आसर गिटीअ खां रियाज़ चौहान, ऐं भुटा रोड खां सैयद नाज़र हुसैन शाह, जावेद शाह, असांजी सां हिकिड़ी फरमाश आहे, एमन अली जो गानो, सभु दिला सां बुरत सां मिलाए कोई नथो, महिरबानी थींदी जेकर इहो गीत ॿुधाईंदो।
1: महिरबानी
0: महिरबानी।